0: خاندانوں کو دستیاب معلومات کو لے کر تشویش ایک بار پھر نمایاں ہو گئی ہے۔ بلوچستان پوسٹ کے مطابق 23 اگست کو رات تقریباً 3 بجے پاکستانی فورسز نے مستونگ میں علی بلوچ کو مبینہ طور پر حراست میں لے لیا۔ اس کے بعد علی بلوچ کا کوئی پتہ نہیں چل سکا۔ ایک دوسرے واقعے میں شکیل بلوچ کے افراد خاندان نے کہا کہ اسے کوئٹہ کے کلی گوہر آباد سے 16 اپریل کی آدھی رات اس کے مکان سے اٹھا لیا گیا۔ اس کے کنبے نے پاکستانی آئی ایس آئی اور انسداد دہشت گردی محکمے سی ٹی ڈی پر اس کی گمشدگی کا الزام عائد کیا ہے۔ بھارت نے آج احمد آباد میں عالمی پیرا تیراندازی سیریز کے تیسرے مرحلے میں آخری دن 2 سونے اور 4 کانسے کے تمغے جیت کر اپنی مہم ختم کر دی۔ پیرا اولمپک میں 2 بار تمغہ جیتنے والے ہرویندر سنگھ اور موجودہ عالمی چیمپئن اور عالمی نمبر 1 شیتل دیوی نے بھارت کے تمغوں کی مہم کی قیادت کی۔ شیتل دیوی نے خواتین کے کمپاؤنڈ انفرادی مقابلے میں سونے کا تمغہ جیتا۔ انہوں نے قزاقستان کی اعزدہ سیدان کو ایک سنسنی خیز شوٹ آف میں شکست دے کر یہ تمغہ حاصل کیا ہے۔ ہرویندر سنگھ نے بھاونا کے ساتھ مل کر ریکرو مکس ٹیم مقابلے میں سونے کا تمغہ جیتا ہے۔ بھارتی جوڑی نے فائنل میں چین کے لیانگ کوئی رونگ اور زیائی لی کو 6-0 سے شکست دی۔ بھاونا ایک اور کانسی کا تمغہ بھی جیتی ہیں۔ انہوں نے خواتین کے پیرا ریکرو برونز میڈل پلے آف میں اپنی حریف راج شری راٹھوڑ کو 6-0 سے شکست دی ہے۔ انہوں نے مقابلے میں ایک دوسرا میڈل بھی حاصل کیا ہے۔ انہوں نے اس سے قبل کمپاؤنڈ مکسڈ ٹیم ایونٹ میں تومن کمار کے ساتھ کانسے کا تمغہ جیتا تھا۔ بھارت کی سریتا نے خواتین پیرا کمپاؤنڈ انفرادی ایونٹ میں ایک دوسرا کانسے کا تمغہ حاصل کیا ہے۔ اس نتیجے کے ساتھ احمد آباد میں بھارت کی مہم کا اختتام مضبوط اور شاندار انداز میں ہوا ہے۔ مردوں کی بھارتی جونیئر ہاکی ٹیم چین کے شہر موکی میں جاری جونیئر ہاکی ایشیا کپ کے سیمی فائنل میں پہنچ گئی ہے۔ 5 مرتبہ کے چیمپئن بھارت نے آج چینی تائپے کو 15-0 سے شکست دے کر پول اے میں پہلی پوزیشن حاصل کی ہے۔ بھارت نے 3 کامیابیوں اور 1 ڈرا کے ذریعے 10 پوائنٹ حاصل کیے ہیں۔ کپتان انمول اکا میچ کے ہیرو رہے اور انہوں نے 6 گول کیے اور یہ تمام گول پینلٹی کارنر کے ذریعے کیے گئے۔ اریان زیس نے ہیٹرک کی جبکہ ہرپال نے 2 گول کیے۔ پربدیپ سنگھ، گرو سیوک سنگھ، ارجن سنتوش ہرگودے اور اجیت یادو نے 1-1 گول کیا۔ بھارتی خواتین کی ٹیم نے اپنے آخری ایلیٹ پول میچ میں چین کے خلاف بغیر گول کے ڈرا کھیلا اور کوارٹر فائنل میں پہنچ گئی۔ بھارتی خواتین کی ٹیم اگلے مرحلے میں پاکستان کا مقابلہ کرے گی۔ اور آخر میں خاص خاص خبریں ایک بار پھر۔ مرکزی کابینہ نے 9 ریاستوں میں کنیکٹیوٹی کو فروغ دینے کی خاطر 20,800 کروڑ روپے سے زیادہ مالیت کے ریلوے کے 8 توسیع پروجیکٹوں کو منظوری دی ہے۔ بھارت اور سری لنکا نے L-70 توپوں کو بہتر بنانے اور دفاعی اشتراک سے متعلق مفاہمت ناموں پر دستخط کیے ہیں۔ سری لنکا نے یقین دہانی کرائی ہے کہ وہ بھارت کے خلاف اپنی سرزمین کا کبھی استعمال نہیں ہونے دے گا۔ بھارت نے سعودی عرب پر یمن کے حوثی باغیوں کے حملوں کی مذمت کی ہے۔ بھارت نے کہا ہے کہ ان حملوں سے آبنائے باب المندیب میں آزادانہ جہاز رانی کو خطرہ لاحق ہوگا۔ بھارت نے احمد آباد میں عالمی پیرا تیر اندازی سیریز کے تیسرے مرحلے کے اختتام تک کل 15 تمغے جیتے ہیں، جن میں سونے کے 4 تمغے شامل ہیں۔ اور جونیئر ایشیا کپ ہاکی میں بھارت کی مردوں کی ٹیم چینی تائپے پر 15-0 سے شاندار جیت درج کر کے سیمی فائنل میں پہنچ گئی ہے۔ خواتین کی بھارتی ٹیم بھی کوارٹر فائنل میں پہنچ گئی ہے۔ اس کے ساتھ ہی آکاش وانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
1: چرچا کا وشے ہے۔ یہ آکاش وانی ہے۔ चर्चा का विषय है कार्यक्रम में प्रस्तुत है संपूर्ण विकास के महत्व को दर्शाता पोषण माह पर परिचर्चा। इसमें भाग ले रहे हैं बाल रोग विशेषज्ञ डॉक्टर अनु माहेश्वरी और दिल्ली विश्वविद्यालय के प्रोफेसर नीना भाटिया कॉल। कार्यक्रम का संचालन कर रहे हैं आनंद श्रीवास्तव।
2: जब एक पौधा मिट्टी में गहराई तक अपनी जड़ें जमाता है तभी उस पर फल और फूल लहलहाते हैं। ठीक वैसे ही जब किसी राष्ट्र की भावी पीढ़ी सेहत और पोषण से परिपूर्ण होती है तभी वो देश आर्थिक और सामाजिक प्रगति के शिखर को छूता है। इसी सोच को धरातल पर उतारने के लिए देश भर में गूंज रहा है एक नया संकल्प, 9वां राष्ट्रीय पोषण माह 2026। और इस बार हमारा मूल विचार है पोषण से समृद्धि। बाबा विश्वनाथ की पवित्र नगरी वाराणसी से इस राष्ट्रव्यापी अभियान का बिगुल बज चुका है, लेकिन इसकी तरंगे देश के हर गांव, हर शहर और हर घर तक पहुंचनी है। सवाल ये है कि क्या हमारी थाली सिर्फ भूख मिटा रही है या देश की समृद्धि की नींव भी रख रही है। बाल कुपोषण और एनीमिया के आंकड़े आज भी हमसे एक गंभीर संवाद की मांग करते हैं। इन्हीं नीतिगत पहलुओं, शोध और चिकित्सीय समाधानों पर विस्तार से चर्चा के लिए आज हमारे साथ दो मेहमान जुड़ रही हैं, दिल्ली विश्वविद्यालय की पोषण विशेषज्ञ प्रोफेसर नीना भाटिया कौल और प्रसिद्ध बाल रोग विशेषज्ञ डॉक्टर अनु माहेश्वरी। आप दोनों का कार्यक्रम में बहुत बहुत स्वागत है।
3: थैंक यू, धन्यवाद।
2: डॉक्टर भाटिया, आपके साथ शुरुआत करते हैं। वर्ल्ड बैंक की रिपोर्ट कहती है कि बाल कुपोषण के कारण भारत को अपनी जीडीपी का लगभग 3-11% का आर्थिक नुकसान उठाना पड़ता है। ये जो वाराणसी से अभियान शुरू हुआ है पोषण से समृद्धि, इसके तहत खाद्य सुरक्षा को केवल पेट भरने तक सीमित नहीं रखा गया है, इसमें सूक्ष्म पोषक तत्वों की उपलब्धता और आर्थिक उत्पादकता को भी शामिल किया गया है। आपसे ये समझना चाहेंगे कि इस अभियान को आप कैसे देखती हैं और इससे कितना बड़ा परिवर्तन होने की उम्मीद है।
3: जैसा कि हम सब जानते हैं कि केवल पेट भरने को पोषण नहीं कहा जा सकता, और जो अभी एक बदलाव आ रहा है इस पोषण की लड़ाई में हमारी, वो बहुत इम्पोर्टेंट है कि हम सभी पोषक तत्वों को, जिसमें कि हमारे मेन मेजर पोषक तत्व जिसमें एनर्जी, कार्बोहाइड्रेट, प्रोटीन, फैट, वसा को इंक्लूड करना है, उसके अलावा साथ ही जो विटामिन और मिनरल प्रयुक्त पदार्थ हैं, जिनमें कि प्रमुख रूप से आयरन, जिंक, विटामिन ए और कई विटामिन और मिनरल्स को शामिल करना बहुत जरूरी है। जब पोषक पदार्थों की कमी रहती है तो बच्चे के मानसिक विकास में भी कमी आती है, जिसकी वजह से उसकी आर्थिक क्षमता और उसकी कॉग्निटिव डेवलपमेंट IQ भी कम रह जाती है और उसकी बड़े होकर कमाने की क्षमता कम होती है, जिससे कि देश के विकास में, जो आपने बताया, GDP में 3-11% कमी आ जाती है। और इसके लिए जरूरी है कि सभी पोषक तत्व उपयुक्त मात्रा में सम्मिलित किए जाएं। इस दिशा में डाइट्री डाइवर्सिटी, जो आहार में विविधता के प्रिंसिपल को अपनाकर सभी स्टेट्स अलग अलग पोषक पदार्थों को, जिसमें कि मोटा अनाज, दालें और पोषण वाटिका के थ्रू सब्जी और फलों को इंक्लूड कर रहे हैं, जिससे कि एक पूरा पूर्ण पोषण मिलेगा और सभी तरह की जो कमियां हैं और माइक्रोन्यूट्रिएंट डेफिशिएंसी से होने वाले एनीमिया और जो अधिक कुपोषण की समस्या है उसको कम किया जा सकेगा, और देश के, पहले तो देश के नागरिकों और बच्चों के विकास में और उससे देश के आर्थिक विकास में ये एक बड़ा कदम है।
2: आपसे समझना चाहेंगे कि गर्भाधारण से लेकर बच्चे के दूसरे जन्मदिन के पहले, यानी पहले 1000 दिन में सही डॉक्टरी सलाह और पोषण देकर इस स्थिति को कैसे पलटा जा सकता है।
4: इसका जवाब सिर्फ डॉक्टर दे दें कि हाँ आप ये कर लो, आपको भी पता है अगर डॉक्टर आपको एडवाइस देते हैं तो बहुत बार ना हम उस एडवाइस को 100% मानते नहीं है। सबसे जरूरी ये है कि जैसे माँ शिशु और जो माँ है, दे आर नॉट इंडिविजुअल नहीं है, एक फैमिली का पार्ट होते हैं। तो जो मदर है, सबसे पहले जो माँ का पोषण है और आयरन का स्टेटस है, मैडम ने बोला अनीमिया हो जाता है, जिंक की डेफिशिएंसी, माइक्रोन्यूट्रिएंट डेफिशिएंसी, हमें ये ध्यान रखना है कि जो माँ है वो सक्षम होनी चाहिए एक गर्भ कैरी करने के लिए, एंड इसीलिए हमारी जो प्रेगनेंसीज हैं वो प्लान्ड होनी चाहिए। और जो हम फोलिक एसिड की बात करते हैं वो प्रेगनेंसी के बाद नहीं, वो प्रेगनेंसी से पहले लेना शुरू करना चाहिए। अनीमिया की जांच सही टाइम पे होनी चाहिए, ANC विजिट टाइम से होनी चाहिए, ताकि एक गायनेकोलॉजिस्ट उनका वेट गेन और मदर ठीक ठाक कर रही है या नहीं कर रही, बच्चे की ग्रोथ हो रही है, तो शुरुआत वहां से होती है। फिर उसके बाद आती है बारी कि जब बच्चा पैदा हुआ, पहले 6 महीने में जो सबसे ज्यादा जरूरी होता है बच्चे की जिंदगी के लिए और उसके डेवलपमेंट के लिए, वो है स्तनपान करना। वो अभी भी, मतलब हमारे देश में क्या, इवन वर्ल्ड में भी बहुत अच्छे आंकड़े नहीं है, बट हमारा देश में उस आंकड़े को बढ़ाने के लिए हमें बहुत संघर्ष करना पड़ता है एज डॉक्टर्स। बहुत सारी माएं, मैं गरीब तबके के सिर्फ लोगों की बात नहीं कर रही, इवन एजुकेटेड मदर्स जो हैं, जो पढ़ी लिखी माएं हैं, उनको भी कन्विंस करना कि आप बच्चे को 6 महीने तक अपना दूध दें, वो भी उनको समझ नहीं आता है कि दूध पिलाना चाहिए। तो हमें इसके लिए भी बहुत काम करना पड़ेगा कि एक्सक्लूसिव ब्रेस्ट फीडिंग जरूर करें। फिर आती है बारी 6 महीने से 24 महीने। अब माओं को लगता है कि 6 महीने दूध पिलाना है, लेकिन कोई ये नहीं बोल रहा कि 6 महीने पे आप बच्चे का माँ का दूध छुड़वा दीजिए। बच्चे को 2 साल तक माँ का दूध पीना चाहिए, ये नहीं कि सिर्फ माँ का दूध पी रहा है। अगली बाधा आती है कि जब हमें उनको खाना देना